0: उतर जाते हैं लोग कुछ, उतर जाते हैं कुछ लोग दिल में इस कदर, जिनको दिल से निकालो तो जान निकल जाती है। सम क्लक में पसीन खेती थी जरा पसीन सम सम सम मीखुने वाली थी जरा पसीन अगर मीखुने भी अजंगशी از زنگشه میخونه بیا چه تروزی در از این خلق که در زلب پسه دست این خطی کنه که در زلب نشه تا لرکه نه زلب بزن نو باسه لکا لکا چه اغا اغا زور لرگی که اغا زور و خل زنگ میخ چه کم نیه اغا رو باسه و از این خلق زمون پا زندگی که داسی کچھ لوگ اس طرح ہوتے ہیں بھئی ہمارے زندگی میں جن کو دل سے نہ نکالنا ممکن ہوتا ہے بھئی वो तो बस दिल में ही दिल की मालिक होती है भाई। सलाम संगे मुबारक शाह प्रोग्राम देर खश्त दे। अस्सलाम वालेकुम आरुष। अच्छे सोच वाले इंसान हमेशा किसी को धोखा नहीं देता। जस्ट फॉर यू, नो टेंशन, 100 बार जिंदाबाद इन माई फेवरेट सॉन्ग। ओ माई गॉड। वाल जनाब कॉल बगोरम पर 0311-720-5726 0311-720-5726 बाने गोरम चिमुंग सर कॉल सोके। चलो जिंदगी के एक हकीकत में आपको बता देता हूँ, ठीक है। ये दुनिया मतलब की है, तुम किस मुखलिस की बात करते हो। ये दुनिया मतलब की है, तुम किस मुखलिस की बात करते हो। लोग जनाजे पढ़ने भी आते हैं, वो भी अपनी सवाब की खातिर। ताज़ी सवाब बमुशी सड़े खुमा से गोर तो रसा। السلام علیکم.
1: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
0: سوکے تو سوکے ما تو پتہ د موبین لوری کرا نسا تر موبین لور دی ہاں د موبین لور دی سنگه
1: د مومن لور خو يم
0: سنگه خي ټکا کې نسا نشا ک نشا
1: نشا
0: نشا په خير علي سنگه خي دا پروګرام نه صرف نن صرف ستاره پاره لکه مطلب یې صرف ستا کال په کې اخلم ځکه چې بل سره نشته ټایم را سره نشته
1: مبارک شه بھائی
0: ها
1: تاسو دیګم
0: کان ناغسته زما ها
1: نمو
0: تین کو ها دا سوی زما نمبر خو بلاک کما
1: بلاک نه کی ګور ها
0: می مغرور ای
1: زما نن تا پد دوا او کړه
0: جې نو به مو ته داستا داس ستا داسې جبل زکه چستا کال ناٹین کو
1: بڑے بڑ کوانی نے تاس شو ورما
0: خدا بے تور دے
1: کار مو کم میرا مبارک سما ہوں
0: انت سورے گت زو پری دل اشائے مگ نو مبارک شما ہوں میرا والو ٹائم را سر ختم اول جناب ٹائم را سر ختم دے بھائی جانے کا ریل آ چکا ہے بھائی ہم آپ سے لیں گے اجازت جتنے بھی ہمارے ایف ایم کے پروڈیوس صاحبان ہیں تھینک یو سو مچ تاجرمان سے ڈر جاتے منانا اور اپنی چاہنے والوں کا بھی شکریہ ادا کرتے ہیں جو انتظار کرتے ہیں جو ویٹ کرتے ہیں جو دل سے کرتے ہیں بھائی تھینک یو سو مچ اینڈ لو یو لو یو لو یو لو یو

हाँ जी ग्रान और दिन को तस्वरे रेडियो अमन एफएम 88.4 बटा ग्राम प्रोग्राम दे संगे दिन औ दुनिया प्रोग्राम ता सुदी ये नतर 2 बजे पूरी औ रेज खबर कुल मंगा छ पैगंबर अलैहि सलात व सलाम प हजत الوداع पर मौका की ओ फरमाए ला चुचत क औ वे फरमाए छ ए सहाबा इकरामो मा तसुता द दिन राव रसाव कराओ मिन रसा نو صحابه کرام یک زبان شل وی دی الله رسول تا دین راونه رسو تا دی دین حق ادا ک السلام علیکم جی وعلیکم السلام خیر دې تاسو سیادت خدی جی جی شکر دی جی ہلو راضی جی تاسو آواز لگ موبایل لگوڑا قوی قریش سیش لگی دا تاسو تا ایم جی جی آو راضی راضی جی تاسو آواز راضی ہلو ہلو ہاں جی گران اردو کو تصور ریڈیو امن ایف ایم 88.4 بٹا گرام پروگرام دے زمگے دین او دنیا جی

0: क्या आप अपनी पूरी जिंदगी दांव पर लगाएंगे? एक पैकेट, एक डील और फिर पुलिस, हथकड़ियां, अदालत और जेल, और इसके बाद बदनामी, टूटे हुए रिश्ते और बर्बाद मुस्तकबिल। मंशियात का कारोबार किसी को कामयाब नहीं बनाता, ये सिर्फ दो चीजें देता है, जेल और बर्बादी। अपनी जिंदगी को जुर्म की कहानी नहीं, कामयाबी की मिसाल बनाए।
1: एक ख्वाब, एक मंजिल, मंशियात से पार, पाकिस्तान।
2: हालांकि दिलबरा दावली दासे गड़बड़ प्रोत्ये और साग दर नसीले ओढ़े दे।
3: अंकल जी हुकम नो बेदमशम पपाटो औजिसम में दर्द पूप सर्च लग नास्ता हुकम नुस्तर गिरा बंदे तोरी तूरी कीगी।
2: दिलबरा न तमाता न वाए ददे मसाले खो देर आसान हल दे।
3: अंकल जी हगस
2: हम उस वर्षा और द बटाग्राम हर ख मेडिकल स्टोर और जर्नल स्टोर की द ताकत पावर एक्स एनर्जी टैनिक मिलावेगी। पावर एक्स एनर्जी टैनिक खुख्याल कवा सोक दर लबदल शरबत दर निकली और इख्तियार दहागे पहचान और नखदादा चिदयो सड़ी तस्वीर पे जोल दे और तेज मंड वही।
4: पावर एक्स एनर्जी टॉनिक, पावर एक्स एनर्जी टॉनिक कचरिस्ता सु वजूद कमजोरी भी हर वक्त बेदमाए पमख मुँह तिर सरी भी या दस्तर गुजलान दे तोरे हल्की भी दकीनास्तो नपस उदरे दो सरा स्तरगे तोरे तोरे के दलु लपारा इस्तेमाल क्ले पावर एक्स एनर्जी टॉनिक स्पेशल द हगमा शुमानु द पारा हम फायदा मंदे कुमची वधन कई जल जल कीगी गंदे चिप्सुना और तुरन ये खोलली भी नुनुम याद साथे पावर एक्स एनर्जी टॉनिक मेन डिस्ट्रीब्यूटर मोहसिन शाह ट्रेडर्स जेल मोल बटाग्राम दराबितेश मेरा दा 0311-158-7745 बल नंबर दे 0311-84-33-878।
5: خود مو بیخ پدی چه وباسا
3: سچل دی حلقہ بیا دس چغی جوړی کړی دی روزانه ستا مسلی وی
5: مسلی بنی وی چې په بیخوندو چهرالا وخت کی پاخه کړل
3: نو مونږ سوکو څو غتا سول د بازار نه خچې راوړم
5: دا خچې به داس وینو زنس کم نوری دا چای
3: نو سبس کې هلی سدی
1: یہ ہے قمر چائے کا پاکستان
6: دا چل کپ سم دے او کپ غر دے او حل یہ کمر دے کمر چائے دا پاکستان نمبر ون چائے رنگ بے مثالا خوند لا جوابا کمر چائے دا پاکستان مشہور چائے دا کمچ دا پنجاب سندھ بلوچستان خیبر پختونخوا آزاد کشمیر او گلگت بلدستان پا ہر کور او پا ہر ہوٹل کے استعمالی گی
5: نیمنی نیمنی دو سو ازل ور تما ہم دا کمر چائے ویلی دی ہو پلالا بای منی سو دے لال شی او دا بازار نا بای دا کمر چائے پزے نور بے خوند چیرا پا مخ کڑی وی
3: دا ازل با کمر چائے راوڑم خدا برا تا چرتا ملاو شی
6: دا بتا تا پا بٹاگرام کزبانڈا میرا بانڈیگو چترپلین تاکوٹ کرگ او بنا بازارون علاوہ دا بٹاگرام او الائی پا ہر غٹ او اوڑو کی جنرل سٹور کی ملاوی گی پا بٹاگرام کی دا پی ایس او پمپ سر نزدی دا سلیم این برادرز دکان نهم اخستلے شئی دا کمر چائے پاڑا نور معلومات پا دی نمبرو تر لاسکولے شئی 0320-9000-920 بل نمبر دے 0314-92-490-83
7: جہاں میٹھی بولیاں بولی جائیں
1: وہیں بنتا ہے قمر چائے کا خوبصورت پاکستان قمر چائے
8: تاسو اورے ریڈیو امن ریڈیو
9: امن دا کلم پزور بدلتا راولوں گا
10: ایک لمحہ ذرا غور سے سنیے کامیابی کا معیار صرف دعویٰ نہیں بلکہ نتیجہ ہو تو پھر نام یاد رکھیے رائزنگ پاکستان اسلامیہ پبلک سکول اینڈ کالج بٹگرام مختصر عرصے میں بہترین تعلیمی کارکردگی شاندار نتائج حالیہ میٹرک بورڈ امتحانات میں ضلع بھر میں پہلی پوزیشن کے ساتھ ساتھ 117 طلبا میں 112 طلبا کی A1 گریڈ میں کامیابی ٹھہریے صرف یہی نہیں بلکہ ادارے کے پہلے بیچ کے دو طلبا کا یونیورسٹی آف انجینئرنگ اینڈ ٹیکنالوجی پشاور میں

0: स्टोर वाला कॉस्मेटिक स्टोर वाला और सर राबिता ओके 5% डिस्काउंट सर अब मिलावेगी यो जले जरूर इस्तेमाल करें द चादर कस्ता क्या बनाते हुए ची सिफात द सिफात हकदार दिखना 0311-158-7745 द मुख्तन शाह नंबर दे 0311-158-7745 राबिता और सर ओके ताश तो मिलावी की सिफात राइस पेस वॉश सिफात आमला शैम्पू सिफात सनब्लॉक सिफात राइस ब्लीच सिफात गोल्ड ब्लीच सिफात हर्बल स्प्रे सिफात क्रिट क्रीम सिफात कोल्ड क्रीम सिफात विटामिन सी सीरम उन जानते तर ला सके ब्याह बार मान कवे ची खत्म शू मनना कुम स्नासु चा मैसेज कॉल करे भी चा खामोशे सर प्रोग्राम अवरे देवी अब दाग मर गुरु डेरा मनना सुख चे देवा क्यों मसरूप दी गुलनार बेगम पर तलाश की दी अल्लाह दे कामयाब की बेचारा कस्ता अब अल्लाह दे जमुन टूल मीनावाल खसाती चे जमुन सर मीना लरी प्रोग्राम अवरी दे निजाम सही तो स्वर के इजाजत दुआ गानों की याद साथ है सबाब इंशाल्लाह दग टेम प्यारा जी पाकिस्तान जिंदाबाद पल ख्याल साथे पल सेहत
1: रेडियो अमन नेटवर्क
2: पैगाम अमन है प्यार की एक दुनिया लेकर
3: मोहब्बत समेट कर
4: रेडियो अमन आया आपकी जिंदगी में
3: तो सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क
4: रेडियो अमन नेटवर्क
5: یو نیم سره کباب راشه لکه دریو سو کباب راشه لکه دوی سو اچو نیم وان ورته کې دوه درې دانه واچو شپ
6: یا لکه سید غنی راځه دا کباب په مونږ باندې ډیر دی لیمو می په هم نه چوڑ کړل
7: نه ګل کاکا تاسو خوره امیر اولې ګلم ملمنو له کباب پړم
6: راځه یو کباب مونږ سره خوره چې د خلې خوند ور سره خشي
7: نه ګل کاکا زما پال دی میدا کې مې زخم دی اور پکی بلیږي ازما مې ناراضي
6: ګورا سیبانی ته پرونی بچی او میدا دې بیا خراب ده نسخه درته هم هم اوس لاړ شه او د بډاګرام هر خ میډیکل سٹور یا جرنل سٹور نه اسټ گو د میدې سیرپ راواخلا د کم استعمال نه بعد چې بد میدا داسې شي چې اوس پنه باز موي
7: ګل کاکا میدې اوس پنه نه هضمي خدا سی را تخکاری چه دا میدی دیر خب بوتل لی زکا خطا تا ستره کباب راتی دی گل کاکا دا نوم و رنگی را تا بیا ہوایا چه سک بدل سیرپ پرانکی
6: نوم یه ایسد گو دی شین رنگ که پی میده جوڑا دا او دا بٹاگرام هر خب میڈیکل سٹور او جنرل سٹور که خب آسانتیا سرا ملاوی گی دا نوم یه اولی کا ایسد گو چه هیر درن نشی
7: گل کاکا دا سپیلنگ را تا هم ہوایا چی وی لیکم
6: زدر توائم تی لیکا اے سی آئی ڈی جی او ایسر گو ایسر گو ایسر گو
8: کچرستا سخلیلا تروی تروی اوبرازی در اوٹے نپس مو پا میدہ بوجوی بار بار اڈرکی کوئے میدہ کے مو زخم یا تیزابیت وی نو هم اس زان لا دا منلشوی کمپنے دا میدی سیرپ ایسیڈ گو را واخلے کم چی دا زل بٹاگرام ہر خ میڈیکل سٹور او جنرل سٹور کی پا آسان تیا سرا ملاوی گی مین ڈسٹریبیوٹر دے محسن شاہ ٹریڈرز جیل مول بٹاگرام درابطیش میرا دا 0311-158-7745 بل نمبر